0: Hey, what a! This is Jesse Giles. You're listening to 8CCC Community Radio in Alice Springs and Tennant Creek. Kalmora.
1: सुन है आज भाडागाडी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ ठिक छ होइन त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने चन्दा उठाउने र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने
2: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र
3: अनि जो नाचे पनि नाच्ने त हो नि
2: तै नाच न त त्यसो भए
3: भाइ भए तै नाच
2: अब उहाँले भनिसक्नु तै नाच
3: तै नाच के यो सम्म त
1: होइन होइन हल्ला नगर अब के गर्ने भनेपछि तिमीले म गाउने होइन उनीहरू चाहिँ नाच्छ अब यही अनुसार चाहिँ अब साँस हुनुपर्छ होइन बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै आउनु हुन्छ ठिक छ नि
2: ठिक छ होइन
1: ठिक छ हिरे
4: दिलमा आएर म नाच्नु पर्ने

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनमा यसलाई छोड्न जाने लस्करे, म पनि लागेँ
1: हल्ला नगर दाई।

आँखाहरू झिमिक्क झिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे, र बत्ती पनि आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग दिनुहुने कन्यु खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि भुलाइन्छ।